0: وزیر اعظم کے دفتر اور اطلاعات و نشریات کی وزارت کے یوٹیوب چینلوں پر براہ راست سنا جا سکے گا۔ ہندی نشرے کے فوراً بعد آکاشوانی سے اس پروگرام کو علاقائی زبانوں میں نشر کیا جائے گا۔ مرکزی وزیر داخلہ امت شاہ نے آج گاندھی نگر میں نائب وزیر اعلیٰ ہرش سنگھوی کی موجودگی میں ضلع ترقیاتی تال میل اور نگرانی کمیٹی کی صدارت کی۔ وزیر موصوف نے مرکز کی کئی اہم سکیموں پر عمل آوری کا جائزہ لیا۔ کسانوں کو مالی اعتبار سے بااختیار بنانے کی غرض سے جناب شاہ نے ایک تیز رفتار سروے کرائے جانے کی بات کہی، تاکہ اس بات کو یقینی بنایا جا سکے کہ زمین رکھنے والے ہر کسان کو کم از کم 2 مویشی مہیا کرائے جائیں۔ نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے کہا ہے کہ دنیا بھر میں کسی بھی معیشت کی مضبوطی بہت چھوٹے اور متوسط کاروباری اداروں کے اس کے شعبے کے اشتراک پر مبنی ہوتی ہے۔ آج نئی دلی میں ایم ایس ایم ای کے دن 2026 ادیمی بھارت کی ایک تقریب سے خطاب کرتے ہوئے انہوں نے کہا کہ بھارت میں ایم ایس ایم ای کا شعبہ پہلے سلسلے کے آنٹرپرینیورز کے حوصلے اور کاروباری جذبے کی عکاسی کرتا ہے۔ نائب صدر نے کہا کہ یہ شعبہ مسلسل اعلی معیارات کو برقرار رکھتے ہوئے ملک کی کل برآمدات میں تقریباً 50% کا تعاون کر رہا ہے۔ جناب رادھا کرشنن نے مزید کہا کہ ایم ایس ایم ای کا شعبہ 2047 تک وکست بھارت کی جانب ملک کے سفر میں ایک مضبوط ستون کی حیثیت رکھتا ہے۔
1: It is very impressive that contributions of MSME is being felt by the Indian economy so much today. The business and environment reforms of our Honorable PM Sriman Narendra Modi ji have transformed MSMEs as the silent architects of our nation's progress. MSME become the strongest pillar of our collective journey towards Viksit Bharat by 2047.
0: اجتماع سے خطاب کرتے ہوئے ایم ایس ایم ای کے مرکزی وزیر جیتن رام مانجھی نے کہا کہ مرکزی بجٹ سے ایم ایس ایم ای کے شعبے کے لیے حکومت کی ترجیح اور عزم کا اظہار ہوتا ہے۔ وزیر موصوف نے کہا کہ حکومت ایک ایسے ایکو نظام کی تشکیل کے لیے عہد بند ہے جہاں ہر کاروباری کو اختراع، ترقی اور ملک کی تعمیر میں تعاون کرنے کے برابر کے مواقع میسر ہوں۔
2: آپ نے دیکھا ہوگا جو 2024-25 کا بجٹ تھا اور 25-26 کا بجٹ تھا، ایم ایس ایم ای کے بارے میں جتنی چنتائیں کی گئی ہے اس بجٹ میں، اس کے پہلے ہمارے سینٹرل بجٹ میں چنتائیں نہیں ہوئی تھی۔ یہ درساتا ہے کہ پردھان منتری جی ایم ایس ایم ای کو آگے لے جانا چاہتے ہیں۔
0: وزرائے اعظم کے میوزیم اور لائبریری پی ایم ایم ایل میں آج آنجہانی وزیر اعظم پی وی نرسمہا راؤ کے 105ویں یوم پیدائش کے موقع پر ان کی حیات اور وراثت کے تئیں وقف ایک نمائش کا انعقاد کیا گیا۔ اس نمائش کا افتتاح پی ایم ایم ایل کی ایگزیکٹو کونسل کے صدر نشین نرپیندر مشرا نے کیا اور پردھان منتری سنگرہالے میں لگی اس نمائش کو دیکھنے والوں کے لیے کھول دیا۔ اس نمائش میں ایسی نایاب تصاویر، سرکاری دستاویزات، تقاریر، خط و مراسلے اور آرکائف سے متعلق ساز و سامان رکھا گیا ہے، جس سے عوامی زندگی میں نرسمہا راؤ کے قابل قدر سفر کا علم ہوتا ہے۔ وزارت دفاع نے آج کہا ہے کہ سوشل میڈیا پلیٹ فارمز پر کچھ ایسی پوسٹس گردش کر رہی ہیں جن کی روح سے وزیر دفاع راجناتھ سنگھ کے پچھلے برس 28 جولائی کو پارلیمنٹ کے ایوان میں دیے گئے خطاب کی غلط ترجمانی کی جا رہی ہے۔ وزارت نے کہا ہے کہ ان پوسٹس میں ان کی تقریر کے کچھ حصوں کو الگ کر کے اس طرح دکھایا جا رہا ہے جس سے یہ جھوٹا گمان گزرتا ہے کہ جناب سنگھ نے دعویٰ کیا ہے کہ آپریشن سندور کے دوران کسی بھارتی فوجی کی جان تلف نہیں ہوئی ہے۔ وزیر دفاع کے بیان کے تناظر کی وضاحت پیش کرتے ہوئے وزارت نے کہا ہے کہ جناب سنگھ کے خطاب کے وقت میڈیا کے کچھ حصوں اور سوشل میڈیا پر ایک مخصوص مستقل اور پر اثر بیانیہ ابھرا، جس میں دعویٰ کیا گیا ہے کہ آپریشن سندور کے دوران بھارتی پائلٹس کی جانیں تلف ہوئی ہیں۔ وزارت نے کہا ہے کہ یہ بیان قطعی غلط تھا، اس کے باوجود اسے بہت شدت کے ساتھ تول دیا جا رہا تھا، جس میں واضح طور پر آپریشن کی کامیابی کو کم کرنے اور عوامی جذبات کو مجروح کرنے کی نیت کار فرما تھی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ شری رام جنم بھومی تیرتھ کشیتر ट्रस्ट ने बाकायदा इस बात का एतराफ किया है कि जनरल सेक्रेटरी चंपत राय और ट्रस्टी अनिल मिश्रा ने अपने अपने इस्तीफे दे दिए हैं। इस सिलसिले में श्रीराम जन्मभूमि तीर्थ क्षेत्र के खजांची ने आज एक बयान जारी किया है। बयान में कहा गया है कि अगली मीटिंग में इन इस्तीफों पर गौर वखोज किया जाएगा। इसमें इस बात की भी यकीन दहानी कराई गई है कि अकीदतमंदों की जानिब से दान में दी गई चांदी की ईंटें और जेवरात वगैरह का हिसाब किताब लिया जाएगा। ट्रस्ट ने अपने खत में कहा है कि अयोध्या राम मंदिर में पेश आए हालिया वाकयात से उसे इंतहाई अफसोस और सदमा पहुंचा है। इसमें इस बात की तस्दीक की गई है कि SIT की अबूरी रिपोर्ट के मुताबिक अतियात से मुतालिक मामले में एक FIR भी दर्ज की गई है, जिसके तहत कानूनी कार्रवाई जारी है। महाराष्ट्र के टीचर एलिजिबिलिटी टेस्ट TET से मुतालिक पेपर लीक होने के एक बड़े वाकये का राज भिवंडी में फाश हुआ है। इम्तिहान के इनेकाद से एक दिन कबल इस बात का इल्म हुआ और पेपर लीक मामले में मुलव्वस 3 मुबैना अफराद को हिरासत में ले लिया गया। पुलिस ने बताया कि मुलजमीन TET के सवालनामे दिल्ली से लेकर आए थे और वो मुबैना तौर पर तकरीबन 1.5 करोड़ रुपए की मालियत के एक सौदे में उन्हें फरोख्त करने की तैयारी कर रहे थे। एक सुराग मिलने पर कार्रवाई करते हुए भिवंडी की पुलिस ने एक जाल बिछाया और लेन देन तय पाने से कबल ही 3 मुलजिमों को हिरासत में ले लिया गया। इस वाकये के बाद महाराष्ट्र की स्टेट काउंसिल ऑफ एग्जामिनेशन ने इतवार को होने वाले TET के इम्तिहान को मुलतवी कर दिया है। इम्तिहान की नई तारीख का ऐलान बाद में किया जाएगा। इस वाकये के सबब महाराष्ट्र भर में लाखों उम्मीदवारों के दरमियान तशवीश पैदा हो गई है। मगरबी एशिया में 4 महीने से जारी महाजराई को खत्म करने की गरज से 2 हफ्ते पहले तय पाई कमजोर जंगबंदी को इंतहाई दबाव का सामना है। पिछले 48 घंटे में अमरीका और ईरान के दरमियान कई हमले और जवाबी हमले हुए हैं। हमलों ने जुमेरात के रोज उस वक्त जोर पकड़ा जब आबनाए हुरमुज में एक कमर्शियल जहाज पर किए गए ईरानी हमले के जवाब में अमरीका की जानिब से सख्त रद्द अमल सामने आया। इसके बाद तेहरान के बकौल आज खत्ते में अमरीकी फौजी पोजीशन के खिलाफ उसका हमला एक दिफाई हमला था। दोनों ही मुल्क अबूरी मुआहदे की खिलाफवर्जी का एक दूसरे पर इल्जाम लगा रहे हैं, जबकि अमरीका और ईरान दोनों ही जैसे को तैसा मुहावरे पर अमल करते हुए फौजी कार्रवाइयों के एक सिलसिले में मुलव्वस हो गए हैं, जिससे 40 मुल्कों की सिफारती कोशिशों को खतरा लाहिक हो गया है। अफगानिस्तान के हिंदुकुश खित्ते में आज शाम भारतीय वक्त के मुताबिक तकरीबन 7:04 पर 6.2 शिद्दत का जबरदस्त जलजला आया। जलजले के झटके भारत, पाकिस्तान, चीन, ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान और तुर्कमानिस्तान में महसूस किए गए। दिल्ली NCR, जम्मू कश्मीर, हिमाचल प्रदेश और हरियाणा समेत शिमाली भारत के कई हिस्सों में भी जलजले के झटके महसूस किए गए। जम्मू कश्मीर में श्रीनगर, बारामूला, अनंतनाग, कुपवाड़ा और जम्मू जिलों समेत मरकज के जेर इंतजाम कई इलाकों में लोग घबराकर अपने घरों से बाहर निकल आए। अहलकारों ने बताया कि किसी जानी या माली नुकसान की कोई इत्तला मौसूल नहीं हुई है। आकाशवाणी के खबरों के शोबे से नेशनल सेंटर फॉर सिस्मोलॉजी में साइंसदान संजय कुमार प्रजापति ने बताया कि यह जलजला अपनी नौयत के एतबार से मोतदिल था और इसके मरकज के नजदीक तवक्को है कि नुकसान भी काफी कम हुआ होगा।
3: की जो गहराई है 215 किलोमीटर है और ये भूकंप काबुल से लगभग 478 किलोमीटर उत्तर में है और श्रीनगर से 512 किलोमीटर पश्चिम में है और ये दिल्ली से लगभग 1000 किलोमीटर उत्तर पश्चिम में, और इसके झटके जो है दिल्ली NCR, चंडीगढ़, श्रीनगर, हिमाचल प्रदेश कई हिस्सों में महसूस किए गए और रिपोर्ट के पास इसकी तीव्रता थी 4 और इसकी गहराई अधिक होने के कारण ये रीजन में महसूस किए गए, लेकिन इसकी इंटेंसिटी 4 ही है तो इसकी क्षति होने की संभावना बहुत कम है।
0: भारतीय मौसमियात महकमे IMD ने कल के लिए आसाम, मेघालय, जैली हिमालयाई, मगरबी बंगाल और सिक्किम में कहीं कहीं बहुत शदीद बारिश से लेकर इंतहाई शदीद बारिश के लिए रेड अलर्ट जारी किया है। मौसमियात के महकमे ने दिल्ली, हरियाणा, चंडीगढ़ और उत्तर प्रदेश में कल के लिए तेज गर्मी की पेशगोई की है। दिल्ली में कल आरजी तौर पर मतला अब्र आलूद रहने की भी पेशगोई की गई है। US ओपन बैडमिंटन में कैलिफोर्निया स्टेट यूनिवर्सिटी में टाइटन जिम में भारत की देविका सिहाग, किदांबी श्रीकांत और रौनक चौहान सेमीफाइनल्स में पहुंच गए हैं। खवातीन के सिंगल्स के क्वार्टर फाइनल में देविका सिहाग ने जापान की तीसरे दर्जे की खिलाड़ी रिको गुंजी को सीधे सेटों में 22-20, 21-19 से शिकस्त दी। कल सेमीफाइनल में उनका मुकाबला डेनमार्क की लाइन क्रिस्टोफरसन से होगा। मर्दों के सिंगल्स में साबिक आलमी नंबर 1 खिलाड़ी किदांबी श्रीकांत ने चीनी ताइपेई के लियाओ जोफो को 21-9, 12-21, 21-8 से शिकस्त देकर मर्दों के सिंगल्स के फाइनल के लिए इस इम्कान को बरकरार रखा है कि फाइनल में दोनों भारतीय खिलाड़ी आमने सामने होंगे। और آخر میں خاص خاص خبریں ایک بار پھر سن لیجئے۔ وزیراعظم نریندر مودی سیشیلز کے 50ویں یوم آزادی کی تقریبات میں مہمان اعزازی کے طور پر شرکت کے لیے وہاں پہنچ گئے ہیں۔ بھارت نے سیشیلز کی ترقی اور سیکیورٹی کے لیے اسے تیز رفتار گشتی جہاز، ایمبولنسز اور دیگر کاموں میں استعمال ہونے والی گاڑیاں اور لیزر ریڈیل کشتیاں تحفے میں دی ہیں۔ وزیراعظم